0: मन मन मन मन मान पुछ रे दिल गिर पिछले दिल गिर पिछले आईने के दामे खमले फजियाम यारा खुब देता फजियाम दोस्ता खुब देता सर बख्त आवले ले मन मन मन मन मन मान पुछ रे
1: مان من کوچهره امان من کوچهره تب قولانا کم بره تب قولانا کم بره وقتی چا